नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। हिजो साँझ ब्रिटिस संसदमा वैष्णव संस्कृति समाजमा यसको प्रभाव शीर्षकको कार्यक्रम प्रमुख वक्ताको रूपमा पीताम्बर देवगोस्वामी आउनेहाटी सत्र माजुलीका सत्राधिकार र आउनेहाटी विश्वविद्यालयका आचार्य पनि थिए। कार्यक्रम

रूपमा बेलायती सांसद बब ब्ल्याकम्यानले आयोजित गरेको थिए र आसामका वैष्णव संस्कृति क्षेत्र नामघर प्रणाली र बहुसांस्कृतिक समाज निर्माता यसको भूमिकाको बारेमा विस्तृत छलफल पनि गरिएको थियो। उनको भाषणमा पीताम्बर देवगोस्वामीले आसामको वैष्णव संस्कृतिको मानवतावादी दर्शन र विश्वव्यापी मूल्य मान्यता र जोमा जोड दिएका थिए। उनले श्रीमन्त शङ्करदेव र माधवदेवको आदर्श समानता भातृत्वमा सहानुभूतिता र मानवीय दर्शन लोकको प्रकाश पारेका छन्। असम सरकारले हिजो समाज साहित्य संस्कृति कलामा योगदान पुर्याएकामा चार विशिष्ट पुरस्कारहरूको घोषणा गरेको छ। सो अनुसार 2025 अजान पीर राष्ट्रिय पुरस्कार गोलाघाटका समसुद्दिन अहमेदलाई प्रदान गरेका छन्। 2025 विष्णुराभा पुरस्कार क्षत्रिय कलाकार मानिक बरबायन र चित्रकार मधुसूदन दासलाई प्रदान गरिएको छ। लेखिका गीता उपाध्यायलाई 2025 सतीसाधिनी पुरस्कार प्रदान गरिएको छ। 20 जुनमा गुवाहाटीको श्रीमन्त शङ्करदेव कला क्षेत्रको श्री श्री माधवदेव हलमा आयोजना हुने विष्णुराभा दिवस समारोहमा पुरस्कारहरू प्रदान गरिनेछ। राष्ट्रिय पुरस्कार विजेतालाई 3,00,000 रुपियाँ र दुई राज्य पुरस्कार विजेतालाई 2,00,000 करी रुपियाँ प्रदान गरिनेछ। समग्र शिक्षा असमले राज्यका 39,415 विश्वविद्यालयलाई 2020-26 र 2027 वर्षको निम्ति वार्षिक अनुदानको 10% रकम निकासा गरेको छ। विगत शिक्षाको कार्यकारी निर्देशक विपुल कुमार दासले हिजो सबै जिल्लाका मिसन संयोजकलाई पत्र पठाएका छन्। यस पत्रमा अनुदान कोषको प्रयोग सम्बन्धी आवश्यक निर्देशनहरू प्रदान गरिएको छ। पत्रमा सरकारलाई वार्षिक अनुदान कोषको प्रयोग सम्बन्धी आवश्यक निर्देशनहरू प्रदान गर्दै पत्रमा सरकारलाई वार्षिक अनुदान कोषबाट बिजुली बिल भुक्तानी र प्राथमिकता दिनेमा मनाइएको छ। राज्य सरकार र कामरूप महानगर जिल्ला प्रशासनले शक्तिपीठ कामाख्या धाममा जुन 22 आयोजना हुने अम्बुवासी मेलाको तयारी तीव्र पारेको छ। राज्यका पर्यटन मन्त्री अजन्ता नेउगले हिजो अम्बुवासी मेलामा आउने भक्तजनहरूको लागि आवास र अन्य तयारीहरूको निरीक्षण गर्नुभयो। मन्त्रीले पाण्डु बन्दर गा कामाख्या रेलवे स्टेशन र नहरबारीमा रहेको आवास शिविरहरूको भ्रमण पनि गर्नुभयो र भक्तजनहरूको सुविधा, सुरक्षा, राम्रो व्यवस्थापना र सुनिश्चित गर्ने सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभयो। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। कामरूप मन्दिर नजिकै कामाख्या मन्दिर नजिकै एउटा लजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेउगले अम्बुवासी मेलामा आयोजित आउने भक्तजनहरूको लागि पाण्डुको कामाख्या रेलवे स्टेशन, पाण्डु बन्दरगाह र नहबारीमा 3 शिविरहरू स्थापना गरेको बताए। फिफा विश्वकप फुटबल को मेक्सिकोमा अनुसूचित के ग्रुपको एउटा खेलमा कोलम्बिया उज्बेकिस्तानको विरुद्ध अवतीर्ण भएका छन्। खेलको 68 मिनट समयसम्म कोलम्बियाले 2-1 गोलमा अगाडी रहेका छन्। यसको अगाडि पानामाको बीचमा टोरन्टो स्टेडियममा अनुसूचित ग्रुप एलको एउटा खेलमा घानाले पानामालाई 1-0 गोलमा पराजित पारेका थिए। आकाशवाणी गुवाहाटीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

0: सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दिपा मणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडिया मेपको 411.5 मिटर, 729 किलोहर्स, साथै 101.6 मेगाहर्समा। समय यस बेला दिउँसोको 3:22 र 16 सेकेन्ड भइसकेको छ। सम्पूर्ण श्रोताबिन्दलाई हाम्रो कार्यक्रममा फेरि एकपल्ट हार्दिक स्वागत जनाउँदैछु र आरम्भ गर्न जाँदैछु आजको कार्यक्रम। श्रोताबिन, कार्यक्रमको सुरुवातमा आउनुहोस् त सुनौ रोजगार समाचार। भारत सञ्चार निगम लिमिटेडले मा रिक्त भएका 100 जुनियर टेलिकम अफिसर पदको निम्ति आवेदन मागेको छ। मासिक वेतन 16,400 80,500, साथै अरू बोनसहरू रहनेछ। पार्थी टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक्स, कम्प्युटर, इन्फर्मेसन टेक्नोलोजी, इन्स्ट्रुमेन्टेसन, रेडियो इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ, यसका कुनै एउटा शाखामा बी अथवा बिटेक रहेको हुनुपर्दछ, अथवा इलेक्ट्रोनिक्स कम्प्युटर साइन्स विषयमा एमएससी डिग्री रहेको हुनुपर्दछ। पार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र रहनुपर्दछ। विस्तृत जानकारीको लागि आवेदन
1: अच्छा भी नहीं लगता है ना कि किसी को एक ऐसे उपहार दे रहे हैं हम और वो भी अच्छा ना निकले तो ज़रूरी है हम बेहतर होगा कि जितना ज़्यादा हम जा सकें बाहर वहाँ से खरीदें।
2: बिल्कुल, देने वाले की नीयत भले अच्छी थी, उसने उसके लिए कीमत भी अच्छी चुकाई, लेकिन कंपनी ने अगर कोई धोखा किया है तो आपके पास का कोई जवाब नहीं होता क्योंकि वो निम्न स्तरीय सामान था। इस तरह की धोखेबाजी ना हो। और भी कमेंट्स हम पढ़ेंगे, पहले एक गीत सुन लें।
1: बिल्कुल, एक गीत सुन लेते हैं।